0: खिपरो भरसा नारा केनाल में बुडी वयल औरत जो लाश हथ गोठ मारवी वटां नारा केनाल में पेर ते किरण सबब बुडी वयल जीवो बाई जो लाश 32 कलाकनि खां पोइ हथ आयो। वारसनि जो चवण आहे त औरत जो लाश पंहिंजी मदद पाण तहत ॻोल्हियोसीं, सरकारी सतह ते कंहिं बि मदद न कई।
1: ناظرین فیفا ورلڈ کپ کے پہلے سیمی فائنل میں اسپین جی ٹیم فرانس کے شکست دئی فائنل میں پہنچ پئی۔ اسپین جی ٹیم بڑی کے مقابلے میں فرانس کے بن گولز تاں شکست ڈنی۔ اسپین جی ٹیم 16 سالن بعد فائنل میں پہنچی ہے۔ ایون جو بیو سیمی فائنل ارجنٹینا انگلینڈ جی میں تھی دو فتح فاتح ٹیم فائنل میں اسپین سان واحد ورڈ کیندی۔
2: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज़।

0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
2: سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو. ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے.
1: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.
4: छावां पेंजे कारोबार जी तरक्की लाए सोचे रहया आयो
5: तपोए जीएएफएम 90.4 मातली बदीन एक एडो एफएम रेडियो आए
4: जेको हले तो बिना ब्रेक ए मुसलसल
5: आई. हां गोठन शहरन ए परे परे ताई बुधो विंदण रेडियो जीएएफएम मातली बदीन.
4: बस पो हाने खणो फोन ए पेंजे इश्तियार हलाण लाए
5: असा जे स्टेशन मैनेजर यूनस बकारी सा हन नंबर ते राब्तो कंदा
4: 0331252576.
5: जी हां 2315255786
4: जीएएफएम रेडियो नेटवर्क
5: सिंध जो आवाज़.